0: फसल। FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: हजरत उमर का एक कॉल है, इज़ा उल्बिसा अलैकुम शैउम मिनल कुरआन फल्तमिसूहु फिश्शर, जब कुरान की कोई बात समझने में तुमको इल्तिबास यानी शुबा पड़ जाए, मिक्सअप हो जाए चीज, तो उसकी वजाहत कहाँ से देखो? शेर अरब में। अरब शायरी जो थी उसमें क्या था? अरब शायरी उसमें अल्फाज को बहुत बारीक तरीके से बयान किया गया है। अरबी का एक मशहूर मिसरा है, इन शायरा दीवानुल अरब, इन शायरा दीवानुल अरब, माना क्या है कि शेर अरबों का दीवान है। दीवान का मतलब उनका रिकॉर्ड है, उनकी हिस्ट्री है। अरबी की तस्वीरें आप पिछली कदीम कई सौ साल पुरानी देखें तो उसमें जब अल्फाज की वजाहत होती है तो शेरों पर शेर लिखे होते हैं। तफसीर कुर्तुबी देख लीजिए, तो जो कुर्तुबी की तफसीर है अगर आप उसको पढ़ें तो आप देखेंगे कि वो एक वर्ड लाते हैं, वर्ड की एक्सप्लेनेशन शेरों से करते हैं कि फुलां शायर ने इस लफ्ज को यूं इस्तेमाल किया, फुलां ने यूं और यूं, और इसका माना ये बनता है। आप देखिए कि मैं भी जब आपको ये कराती तो शेर तो मैं नहीं लाती इसलिए कि आपने अरबी शायरी पढ़ी नहीं है, लेकिन रूट्स में जाके बात करते हैं कि इस लफ्ज का रूट क्या है। इसीलिए इसका तर्जुमा मैंने ओढ़नी की थी। ओढ़नी, ओढ़नी का मतलब क्या होता है? ऊपर ओढ़ने वाली चीज। इसका लफ्ज मैंने तर्जुमा दुपट्टे नहीं किया, आपको याद होगा, मैंने कोई कल्चर का लफ्ज नहीं यहां बोला। ओढ़नी ठीक है, आपके बहुत सकील उर्दू में शायद ओढ़नी दुपट्टे के लिए इस्तेमाल हो, लेकिन ओढ़नी का लफ्जी माना क्या है? ओढ़ी जाने वाली चीज, चाहे वो कोई भी हो, उसे आप बुरका कहें, स्कार्फ कहें, दुपट्टा कहें, चादर कहें, जिससे छुपाया जाए। तो खिमार अरबों के, हाँ, अरब औरतों का, अगर आप दौरे जाहिलियत की अरब औरतों का कल्चर देखें तो वो क्या करती थी कि सर का जो लिबास होता था उसको यहां से पहनकर, यानी सर ढांक कर, यानी इसमें तसव्वुर ही नहीं कि सर खोल दें, क्योंकि सर ढांकती, खिमार लफ्ज ही सर ढांकने वाले कपड़े का है, उसको ढांक कर फिर क्या करती, पीछे बांध देती थी। और गर्दन और जेवर और सीना, ये सब चूंकि औरत के जिस्म में सबसे ज्यादा खूबसूरत चीज ये उसका सामने का हिस्सा है, तो वो इसी को एक्सपोज करती थी। और आज भी आप देखें कि खवातीन अपनी खूबसूरती के लिए इसी फ्रंट पोर्शन को जाहिर करती। तो अल्लाह ताला ने क्या फरमाया कि ये जो ओढ़ने वाली चीजें हैं इसको सर पे चीथड़ा ना रखो, बल्कि क्या करो, उसको लंबा करो और उसे सीने तक ले आओ। उसकी लेंथ कितनी हो, यहां दरअसल वो लेंथ बताई जा रही है कि एटलीस्ट ऊपर वाले ड्रेस की लेंथ कितनी हो, वरना कमीज तो पहना ही होता था, फिर तो उसके भी ओढ़ने की क्या जरूरत है। वो लेंथ बताई जाए, क्योंकि आज भी कई लड़कियां जैसे स्कार्फ लेती हैं तो बसा औकात उसी स्कार्फ का एक पल्लू लेके मुंह पे ले लेती हैं, वो मुंह तो ढका हुआ है और नीचे से सब सीना खुला हुआ है, ये भी दुरुस्त तरीका नहीं है। नहीं, एक पल्लू उठाया और उसी से मुंह ढांक लिया और वो क्या हुआ, चलती जा रही है और सीना सब नुमाया हो रहा है, ये दुरुस्त नहीं है। उसमें स्कार्फ की लेंथ एटलीस्ट इतनी हो, या दुपट्टे या चादर जो भी आप उसको बोल रहे हैं लस, कि वो इस एरिया को, अच्छा जब खिमार ऊपर से आएगा तो गर्दन बीच में आ जाएगी। अच्छा, अब भी मैंने देखा कई लोग कैप्स पहन लेते हैं, यानी कई कल्चर्स में क्या करते हैं, वो लपेट के बाल बीच में किए, कैप डाली, कान भी नंगे हैं, जैसे सऊदी एयरलाइन की जो एयर होस्टेस वगैरह का आप ड्रेस अगर देखें तो वो बाजूकत यहां से थोड़ा सा गिराती है लेकिन गर्दन आगे से नंगी हो रही होती है, गर्दन भी जीनत में है और उसको ढांपना है। जैब जो है, ग्रिबान, ग्रिबान ये सारा हिस्सा है अगला, वला युब्दीन जीनत हुन्ना, और अपनी खूबसूरती जीनत जाहिर न करें, यानी पहले तो ढक लें, ढक के भी क्या ना जाहिर करें अपनी जीनत, इल्ला लिबूलतिहिन्ना औ आबाएहिन्ना औ आबाए बूलतिहिन्ना, और ये सारे आगे रिश्ते। अब किसी को भी आपने परखना हो कि इसके सामने जाएंगे ना, क्योंकि बहुत सवाल है शौहर के दोस्तों के सामने क्या करना चाहिए, तो आप देख लीजिए यहां शौहर के दोस्तों का अगर कोई जिक्र है तो उनके सामने जीनत खोल लें, और अगर जिक्र नहीं है तो ढांपे। छुट्टी के बाद गाड़ी तक जाते हुए रास्ते में बाजार में आने वाली औरतों की नीमुरिया कपड़े और बेनियाजी से बाजार में जाना देखकर बहुत दिल दुखता है। कई दफा दिल चाहता है इन्हें कहूं कि मेरी बहन, अल्लाह ने औरत को पर्दे में रहने का हुक्म दिया, अपना जिस्म ढांप कर बाजार में आओ। ہمت نہیں پڑتی کہ برا مانے گی. اپنی ہی کلاس کی کچھ خواتین کو باریک لباس سے منع کیا تو برا مان گئیں. مشورہ دیں کہ کیا کریں، ان کو کیا کہنا چاہیے. یہ میرے ساتھ بھی یہ تجربہ کئی دفعہ ہوا ہے اور میں خود اس بات پہ بہت تکلیف محسوس کرتی ہوں، کیونکہ کسی عورت کا ننگا ہونا ایسے ہی لگتا ہے خود ہو رہے ہیں، تو بہت مجھے وحشت ہوتی ہے. اس دفعہ جب میں جا رہی تھی اسلام آباد اسی ویکینڈ پہ، تو قریب ہی دو خواتین تھی جو جن کے جسم بھی کافی بھاری تھے، کیونکہ جسم جب بھاری زیادہ ہوتا تو اس وقت زیادہ اور نمایاں ہو جاتے ہیں، زیادہ مشکل ہوتی. ان کے اسی طرح شارٹ ڈریس، ہاف سلیوز اور ٹائٹ ڈریس اور دوپٹے سے بے نیاز، بے نیاز سے مراد یہ کہ اگر ہے بھی تو کبھی ادھر گر رہا کبھی ادھر گر رہا. سوچتی رہی کیا کروں. اللہ تعالیٰ نے دل میں ایک بات ڈالی کہ کیوں نہ چھوٹے سے کارڈ چھپوائے جائیں بس دو ورقہ، اور اس میں صرف سورت نور کی یہ آیت ایک طرف عربی میں اور ایک طرف ترجمہ ود ریفرنس، بس ایک پیغام آپ کے نام، نتھنگ ایلس. تو یہ چھپوانے والی ہوں انشاءاللہ تعالی. تو جس کے بارے میں بھی آپ سمجھیں کہ آپ اس کو منہ سے بول کے کچھ نہیں کہہ سکتے، تو آسان طریقے سے اس کو کارڈ دے دیجیے، بہت خلوص کا میسج اس پر لکھ کر کہ آپ اس کو برا نہ مانیے. اور پھر وہ حدیث بھی تو یاد آنی چاہیے نا کہ بخاری اور مسلم دونوں کی حدیث ہے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا کہ میری امت کے دو گروہ ایسے ہیں جن کو میں نے نہیں دیکھا، کیونکہ آپ کے دور میں پھر یہ چیز رہی نہیں تھی کہ آپ کی امت کی کوئی عورت ہو اور پھر وہ بے حجاب ہو، یا پھر وہ سطر سے بے نیاز ہو، یا وہ زینت کی نمائش کرے، امپاسبل. فرمایا لیکن وہ دونوں ہی جہنم میں جانے والے ہیں. ایک تو مردوں کے بارے میں کہ جن کے ہاتھ میں گائے کی دموں کی طرح کوڑے ہوں گے، ظالم حکمران جو ہر ایک پہ برسائیں گے بغیر کسی تمیز کے. اور دوسرے وہ عورتیں کاسیاتن، آریاتن، مائلاتن، ممیلاتن. کاسیات کسرا کہتے ہیں کپڑے کو، لباس پہنے ہوئے. آریاتن ننگی، کپڑے پہن کر بھی ننگی نظر آئیں گی. مائلاتن مردوں پہ مائل ہوں گی، ان کے جال میں گرفتار ہوں گی. ممیلاتن ان کو اپنی طرف اٹریکٹ کریں گی. لا یدخلن الجنت یہ جنت میں داخل نہ ہوں گی. ولا یجدن ریحہا اس کی خوشبو نہ پائیں گی. یہ جنت میں داخل نہ ہوگی، جنت کی خوشبو نہ پائیں گی، حالانکہ جنت کی خوشبو دور دور تک پھیل رہی ہوگی. ایسی عورتیں جنت کی خوشبو سے بھی محروم ہو جائیں گی. تو اگر وہ اس خیر سے کوئی محروم ہونا چاہتا ہے تو آپ اس کا کیا کر سکتے ہیں؟ آپ کا کام تو صرف بتانا ہے. اگر کسی کو اللہ نے دل نہیں دیا محسوس کرنے والا تو اس کی اپنی مرضی. لستا علیہم بمسیطر آپ کا کام ہے صرف پہنچانا. آپ ڈنڈے کے زور پہ کسی کو نہیں ڈھانک سکتے، اور جتنا بگاڑ معاشرے میں آ چکا ہے اس کو پلٹتے وقت لگے گا. اس کے بارے میں یہ کسی نے کمنٹ بھی لکھ کے دیا تھا، ولا یبدین زینتہن. ہمارے جاننے والوں میں دو پاکستانی لڑکیاں فردر اسٹڈیز کے لیے امریکہ گئیں. وہاں جا کر ایک لڑکی نے تو جیسا دیس ویسا بھیس پر عمل کیا اور یونیورسٹی میں بہت پسند کی جانے لگی. دوسری لڑکی نے اپنی اسلامی اور قومی روایات کو برقرار رکھا، جس پر اسے اپنی سہیلی اور دوسرے پاکستانیوں سے خوب تنقید کا سامنا کرنا پڑا. یونیورسٹی میں کوئی پارٹی کا موقع آیا تو پہلی والی لڑکی نے دوسری سے کہا کہ پلیز اب تم کل وہاں اماں بھی بن کر نہ آ جانا، اور مجھے تو سمجھ نہیں آتا کہ تم یہاں کیوں اس طرح دوپٹہ اوڑھے رکھتی ہو. دوسری لڑکی نے کہا پہلے تم بتاؤ کہ تم اس طرح کیوں ڈریس اپ ہوتی ہو. پہلی لڑکی نے کہا تاکہ میں اچھی لگوں، سمارٹ لگوں. دوسری نے کہا کس کو؟ پہلی کہنے لگی سب کو، خود کو. دوسری نے کہا تو سنو، میں تو خود کو اتنا کم مایا اور سستا نہیں سمجھتی کہ ہر ایک کے لیے سجتی پھروں. میں ضرور اچھا لگنا چاہتی ہوں مگر چند مخصوص لوگوں کے لیے، ہر ایک کے لیے نہیں. پہلی لڑکی بولی کہ ہاں یہ ہے ایک پوائنٹ جو سوچنے کے لائق ہے. اور اس طرح اس لڑکی نے بغیر تقریر کیے مختصر سی بات میں اسلام میں زینت کو چھپانے کے تصور کا ایک رخ پیش کر دیا. جب ہم اپنی نمائش کرتے ہیں کبھی سوچا ہم نے کس کے لیے کر رہے ہیں، کیوں کر رہے ہیں؟ ہم خوبصورت نظر آنا چاہتے ہیں نامحرم مردوں کے لیے, کیوں کیوں, ریزن کیا ہے؟ یہ سمپل ریزن نہیں کہ سارا معاشرہ ایسے ہے, یہ ریزن نہیں ہے ایک مسلمان عورت کے لیے. اللہ نے تو قرآن اس لیے اتارا لِيَكُونَ لِلْعَالَمِينَ نَزِيرًا, ساری دنیا کو خبردار کرے برے انجام سے. کہاں یہ کہ ہم خود ویسے ہو جائیں اور ویسے ہی بنے پھرتے رہیں. آخر مشکل کیا ہے؟ کیا مشکل ہے؟ کہیں مشکل نہیں, مشکل اپنے اندر ہے, یہاں ہے مشکل دل میں. جس دن یہ ٹھیک ہو گیا نا, اذا صلحت صلح الجسد کل, سب کچھ ٹھیک ہو جائے گا. آپ دیکھیے کہ عورت ہونے کے ناطے یہ فرض ہے, سورت انزلناها وفرضناها, اور فرض کی پوچھ ہوگی, حساب ہوگا. جن لوگوں کو ہم خوش کرتے پھرتے ہیں نا, ان میں سے ایک ہمارے ساتھ نہیں ہوگا جب ہم سے اکیلے میں پوچھا جائے گا. ایک سوال جو کئی بار لوگوں نے پوچھا, جو شاید سب سے زیادہ پوچھا گیا ہوگا, وہ یہ ہے کہ میں نے قسم کھا کر فلاں لڑکی کو بہن بنایا تھا, اب شادی کرنا چاہتا ہوں, کیا کر سکتا ہوں؟ اس قسم کا کفارہ کیا ہوگا؟ کیونکہ بہن کہنا تو بہانہ ہے آگے بڑھنے کا, کیونکہ اگر کچھ اور کہوں گا تو پھر ابتدا میں تو آگے نہیں بڑھ سکتا. اور حقیقت یہ کہ شروع میں تو سب بھائی ہی بنتے ہیں, پھر رشتے تبدیل ہو جاتے ہیں. کیا لڑکی کو بغیر حجاب کے نہیں سر پہ دوپٹہ اور بال کھولے اور کوئی دوسرا شخص واقعی نکاح اور شادی کا خواہش مند ہو دوسرے خاندان کے سامنے اس کو دیکھ سکتا ہے؟ اگر وہ اصرار کرے کہ لڑکی کو بغیر حجاب دیکھے تو کیا اس کی اجازت ہوگی؟ جی ہاں, اس کے بارے میں علماء کے درمیان اختلاف ہے, کیونکہ نبی صلی اللہ علیہ وسلم کے زمانے میں ایسی کوئی واضح حدیث نہیں ملتی کہ جس میں ایک حد مقرر کی گئی ہو کہ شادی کا خواہش مند اس حصے تک دیکھ سکے. لیکن جو حدیث آتی ہے وہ یہ کہ

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: मोहतरम सामाइन, मेरी आज की गुफ्तगू का मौजू है मुनाफिकीन। कुरान हकीम के शुरू में अल्लाह ताला ने इंसानों को तीन ग्रोहों में तकसीम फरमाया है, नंबर एक मोमन, नंबर दो काफिर और नंबर तीन मुनाफिक। सबसे पहले अल्लाह ताला ने मोमिनीन का मुख्तसर जिक्र फरमाया है, फिर कुफार का जिक्र सिर्फ एक ही आयत करीमा में किया है और आखिर में मुनाफिकीन के बारे में इंतहाई तफसील से जिक्र फरमाया है। इन मुनाफिकीन का जिक्र कुरान मजीद में इतनी तफसील से इसलिए है कि ये माशरे के बदतरीन अफराद हैं। कुफार से कहीं ज़्यादा नुकसान इस्लाम को इन मुनाफिकों की वजह से पहुँचा है। यही वजह है कि अल्लाह तबारक ताला ने कुरान हकीम में इन मुनाफिकों के किरदार को पूरी तफसील से बेनकाब किया है। यही नहीं बल्कि इनके दर्दनाक अंजाम की भी मुफस्सल खबर दी है। आइए मैं आपको बताता हूँ कि अल्लाह ताला कुरान करीम में इन मुनाफिकीन के बारे में क्या फरमाता है। सूरतुल बकर की आयत नंबर 8 और 9 का तर्जमा है कि और बाज़ लोग ऐसे हैं जो कहते हैं हम खुदा पर और रोज़ आखरत पर ईमान रखते हैं, हालांकि वो ईमान नहीं रखते। ये खुदा को और मोमिनों को चकमा देते हैं मगर हकीकत में अपने सिवा किसी को चकमा नहीं देते और इससे बाखबर हैं। मोहतरम सामईन, ज़रा गौर फरमाइए, हालांकि ये मुनाफिकीन अल्लाह की वहदानियत का ऐलान कर रहे हैं और रोज़े क़यामत पर यकीन का दावा भी कर रहे हैं, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार नहीं कर रहे। ये उस दौर के यहूदियों का रवैया था। और ये कि जब तक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार ना किया जाए किसी भी बात का यकीन कोई माने नहीं रखता। सूरतुल बकर की आयत नंबर 10 में अल्लाह ताला का इरशाद है कि इनके दिलों में कुफर का मर्ज था, खुदा ने इनका मर्ज और ज़्यादा कर दिया और इनके झूठ बोलने के सबब इनको दुख देने वाला अजाब होगा। सामईन मोहतरम, इस आयत से ज़ाहिर होता है कि झूठ बोलना कोई छोटा मोटा मामूली गुनाह नहीं है बल्कि झूठ वो गुनाह अजीम है जो एक मोमन को मुनाफिक बना देता है। इसीलिए अल्लाह ताला सुरुल हज की आयत नंबर 30 में झूठ का बुतपरस्ती के साथ जिक्र फरमाते हैं। इरशाद होता है कि अपने आप को बुतपरस्ती और झूठ बोलने से बचाओ। मुनाफिकों के बारे में अल्लाह ताला कुरान करीम में मजीद फरमाता है सूरतुल बकर की आयत नंबर 11 और 12 का तर्जमा, और जब इनसे कहा जाता है कि ज़मीन में फसाद ना डालो तो कहते हैं हम तो इसलाह करने वाले हैं, देखो ये बिलाशुबा मुफसद हैं लेकिन खबर नहीं रखते। आगे चलकर अल्लाह ताला फरमाता है सूरतुल बकर की आयत नंबर 13 का तर्जमा, और जब इनसे कहा जाता है कि जिस तरह और लोग ईमान ले आए हैं तुम भी ईमान ले आओ तो कहते हैं भला जिस तरह बेवकूफ़ ईमान ले आए हैं इसी तरह हम भी ईमान ले आएँ, सुन लो कि यही बेवकूफ़ हैं लेकिन ये नहीं जानते। मोहतरम सामईन, ईमान की कसौटी ये है और काबिल कबूल ईमान सिर्फ वो है जो कि सहाबा कराम की तरह का हो। गौर फरमाइए कि सहाबा कराम की कितनी इज़्ज़त अफजाई है। अल्लाह ताला ने मुनाफिकीन की एक और किस्म इस तरह बयान फरमाई सूरतुल बकर की आयत नंबर 14, 15 और 16 का तर्जमा, और ये लोग जब मोमिनों से मिलते हैं तो कहते हैं हम ईमान ले आए हैं, और जब अपने शैतानों में जाते हैं तो इनसे कहते हैं हम तुम्हारे साथ हैं और हम तो उनसे हंसी किया करते हैं। ये मुनाफिकों से खुदा हंसी करता है और इन्हें मोहलत दिया जाता है कि शरारत और सरकशी में पड़े बहक रहे हैं। ये वो लोग हैं जिन्होंने हदायत छोड़कर गुमराही खरीदी तो ना तो इनकी तजारत ही ने कुछ नफ़ा दिया और ना ही वो हिदायत याब हुए। बस अल्लाह ताला मुनाफिकीन को मोहलत दे रहा है कि वो मुनाफिकत से बाज आ जाएं, और इसने इन्हें मोमिनीन की दुश्मनी के अंधेरे में भटकता हुआ छोड़ दिया है। ये लोग वो हैं जो हदायत के बदले गुमराही खरीद रहे हैं और ये सिर्फ नुकसान का सौदा है। इसके बरक्स आइए देखिए कि अल्लाह ताला मोमन मर्दों और मोमन औरतों के बारे में कुरान मजीद में क्या इरशाद फरमाता है। सूरतुल हदीद की आयत नंबर 12 का तर्जमा है कि जिस दिन तुम मोमन मर्दों और मोमन औरतों को देखोगे कि इनके ईमान का नूर इनके आगे आगे और दाहिनी तरफ चल रहा है तो इनसे कहा जाएगा कि तुमको बशारत हो कि तुम्हारे लिए आज बाग हैं जिनके नीचे नहरें बह रही हैं और इनमें हमेशा रहोगे और यही बड़ी कामयाबी है। मोहतरम सामईन, यहाँ कई बातों की वजाहत ज़रूरी है। हम देखते हैं कि मोमन मर्दों और मोमन औरतों के अजर यकसा हैं, रोशनी उनके दाहिनी तरफ होगी यानी इनका आमाल नामा इनके सीधे हाथ में दिया जाएगा, और रोशनी یا نور کا سامنے ہونا تو یوں بھی صحیح معلوم ہوتا ہے کہ جب ہم تاریکی میں راستہ طے کر رہے ہوتے ہیں تو نور یا روشنی عموماً ہمارے سامنے ہوتی ہے تاکہ ہمیں راستہ صاف نظر آئے۔ نور یا روشنی کا مومن مردوں اور مومن عورتوں کے آگے یا سامنے ہونے کا مطلب یہ ہے کہ انہیں ان کے اچھے کاموں یعنی دنیا میں نیکیوں اور تقوی اختیار کرنے کا انعام دیا جا رہا ہے۔ اس ایک نقطہ کی وضاحت کے لیے حضور صلی اللہ علیہ وآلہ وسلم کی کئی احادیث کا حوالہ دیا جا سکتا ہے۔ مثلاً حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے کچھ کہا کہ خوشخبری سنا دو ان لوگوں کو جو رات کی تاریکی میں مسجدوں میں عبادت کے لیے جاتے ہیں، قیامت میں ان کے لیے ایک خاص قسم کا نور ہوگا۔ ابن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ فرمایا رسول اللہ نے کہ جو لوگ پانچ وقت نماز با جماعت خشوع و خضوع کے ساتھ ادا کرتے ہیں ان کو قیامت کے دن ایک خاص نور عطا کیا جائے گا، جو لوگ نماز کے سلسلہ میں اس کے برعکس ہوں گے ان کا حشر قارون، حامان اور فرعون کے ساتھ کیا جائے گا۔ ابو سعید رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جو کوئی جمعہ کے روز باقاعدگی سے سورۃ کہف کی تلاوت کرے گا قیامت کے دن اس کو ایک نور عطا کیا جائے گا جو اس کے قدموں سے شروع ہو کر آسمان کی بلندیوں تک جائے گا۔ اسی طرح حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جس نے قرآن حکیم کی ایک آیت ہی تلاوت کی اس کو قیامت کے دن ایک نور عطا کیا جائے گا۔ حضرت ابو ہریرہ فرماتے ہیں کہ فرمایا اللہ کے رسول نے کہ جس مسلمان نے مجھ پر درود و سلام بھیجا اسے ایک نور عطا کیا جائے گا جس کی روشنی میں اسے پل صراط کا راستہ طے کرنے میں آسانی ہوگی۔ اس طرح ہر نیک متقی اور پرہیزگار مسلمان کو برود قیامت ایک خاص نور عطا کیا جائے گا، جبکہ کفار و منافقین کے لیے معاملہ اس کے برعکس ہوگا۔ اللہ تعالیٰ منافقین اور کفار کے لیے فرماتا ہے سورۃ الحدید کی آیت نمبر 13، 14 اور 15 کا ترجمہ، اس دن منافق مرد اور منافق عورتیں مومنوں سے کہیں گے کہ ہماری طرف نظر کیجئے کہ ہم بھی تمہارے نور سے روشنی حاصل کریں، تو ان سے کہا جائے گا کہ پیچھے کو لوٹ جاؤ اور وہاں نور تلاش کرو، پھر ان کے بیچ ایک دیوار کھڑی کر دی جائے گی جس میں ایک ایسا دروازہ ہوگا جس کی اندرونی جانب تو رحمت ہوگی اور بیرونی جانب عذاب اور اذیت ہوگی، تو اس وقت منافق لوگ مومنوں سے کہیں گے کیا ہم دنیا میں تمہارے ساتھ نہ تھے؟ وہ کہیں گے کیوں نہیں تھے، تم تھے تو ضرور لیکن تم نے خود اپنے تئیں بلا میں ڈالا اور ہمارے حق میں حوادث کے منتظر رہے، اسلام میں شک کیا اور تمہاری آرزوؤں نے تم کو دھوکہ دیا، یہاں تک کہ خدا کا حکم آ پہنچا اور خدا کے بارے میں تم کو شیطان دغا باز دغا دیتا رہا، تو آج نہ تو تم سے فدیہ لیا جائے گا اور نہ ہی کافروں سے فدیہ قبول کیا جائے گا، تم سب کا ٹھکانہ دوزخ ہے کہ تم اسی کے لائق ہو اور یہ بہت بری جگہ ہے۔ محترم سامعین، ابن کثیر کے مطابق پل صراط کا راستہ طے کرتے وقت مومنین اور منافقین دونوں کو روشنی دکھائی جائے گی، لیکن منافقین کے سامنے سے یہ روشنی کچھ ہی دیر بعد ہٹا لی جائے گی۔ یہ ان کے لیے سزا ہوگی اس مذاق کی جو یہ لوگ دنیا میں مومنین اور متقی لوگوں سے کیا کرتے تھے۔ سورۃ البقر کی آیت نمبر 15 میں اللہ تعالیٰ نے فرمایا کہ ان منافقوں سے خدا ہنسی کرتا ہے اور انہیں مہلت دیے جاتا ہے کہ شرارت و سرکشی میں پڑے بہکتے چلے جائیں۔ سامعین محترم، ذرا غور کیجیے، منافقین کو شروع میں تھوڑی سی روشنی صرف اس لیے عطا کی جائے گی کہ انہوں نے محض دکھاوے کی غرض سے تھوڑی بہت نیکیاں ضرور کی تھیں، لہٰذا ان واقعات کی روشنی میں ہم اس نتیجے پر پہنچتے ہیں کہ قیامت میں مومنین کے لیے مستقل انعام و اکرام ہوں گے جبکہ منافقین کے ساتھ معاملہ اس کے بالکل برعکس ہوگا۔ اسی سلسلہ میں ابن کثیر نے ایک بہت طویل حدیث نقل فرمائی ہے جس میں کہا گیا ہے کہ ہر مومن کو اس کی نیکیوں کے عوض ایک نور عطا کیا جائے گا، کسی کو پہاڑ کے برابر نور عطا ہوگا، کسی کو کھجور کے درخت کے برابر، تو کسی کو اس کے اپنے قد کے برابر نور عطا ہوگا۔ سورۃ الحدید کی آیت نمبر 17 میں اللہ تعالیٰ نے فرمایا کہ جان رکھو کہ خدا ہی زمین کو اس کے مرنے کے بعد زندہ کرتا ہے، ہم نے اپنی نشانیاں تم سے کھول کھول کر بیان کر دی ہیں تاکہ تم سمجھ سکو۔ محترم سامعین، یہاں اللہ تعالیٰ ہمیں یاد دہانی کرا رہا ہے کہ جس طرح وہ مردہ زمین کو دوبارہ زندہ کر سکتا ہے، اسی طرح وہ منافقین کے مردہ دلوں کو بھی زندہ کر سکتا ہے اگر وہ سچے دل سے اپنے گناہوں سے توبہ کر کے راہ راست پر آ جائیں۔ میں دعا کرتا ہوں کہ اللہ تعالی ہمیں اور آپ سب کو نیکی کی توفیق عطا فرمائے اور ہمیں نفاق سے بچائے، ہمیں صحیح معنوں میں سچا اور پکا مسلمان بنائے، تاکہ ہم سب کو بھی بروز قیامت اللہ تعالی وہ نور عطا فرمائے جس کی روشنی میں ہم سب جنت الفردوس میں داخل ہو سکیں، آمین۔
2: ایف ایم 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے۔

0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। नाज़रीन, ये मिला जुला इन्फॉर्मेशन का प्रोग्राम है जो अदारा आपकी आवाज़ के स्टूडियो से लेकर आपकी खिदमत में हाजिर हैं। समाइन, बहुत सारी चीज़ें होती हैं, बहुत सारी खबरें होती हैं जो आपके साथ शेयर करनी होती है। जो भी नई खबर आती है तो हम कोशिश करते हैं कि अपने समाइन नाज़रीन तक इस खबर को पहुँचाया जाए और ख़बर ली जाए। जो खबर देते हैं, ज़ाहिर है उनके पास खबर होती है, बहुत सारा टाइम उनका भी लगता है, तो हर आदमी बंदा बड़ा मसरूफ़ होता है। तो हमारे तजिया नगार अदनान अमीन अली इस वक्त हमारे साथ मौजूद है। अदनान, आपको एक बार फिर खुश आमदीद कहते हैं।
2: वालेकुम अस्सलाम, कैसे हैं?
1: अल्लाह का शुक्र है अदनान। मौसम तो आज बहुत अच्छा है, लेकिन आज खबरों के लिहाज से क्या आप लेकर आए हैं आप?
2: राजा साहब, खबरें तो बहुत ज्यादा हैं और बहुत, तो जैसे पता है मौसम भी आज अच्छा मौसम है, उम्र की तरफ जा रहा है। और मैं अपने व्यूअर्स को एक चीज बताना चाहता हूँ कि यहाँ पे एक खबर है जिसका इतनी हाईलाइट नहीं है, मगर उसका क्या कहते हैं, एक आउटपैक बहुत काफी किस्म का आ सकता है। हम यहाँ एमस्टर्डम कमून में रहते हैं, वो 2019 का केस है। वो ये केस था कि दो पक्षिकें थी फीमेल्स जॉब के लिए स्कूल पे, और उनने क्या कहते हैं हाथ देने से कहा था कि हमने हाथ नहीं देना, हमारे कल्चरली मुसलमान थे डेफिनेटली, और उनको पक्षिकेंता थे और उनको उस वजह से जॉब से बाहर निकाल दिया गया था। वो फिर लीज टेलिंग ने उनके अंदर केस चला था और वहां पे उनको क्या कहते हैं मिल गई थी कि वो सही थी और स्कूल वाले गलत थे। फनी बात है, उस वक्त मैं खुद स्कूल का प्रेसिडेंट का मेंबर था, मुझे पता है। और ये हुआ था कि फिर उनने जो एब्सोल्यूट कमून है उनने उस केस की डिसीशन को नहीं था माना, तो वो फिर केस उस्तालेंस के हाथ में गया था। वहां दो एक से उस्तालेंस हाथ ने एब्सोल्यूट कमून को कहा था वो सही है। अब वो केस मंडे वाले दिन सुप्रीम कोर्ट में पेश हुआ है और कमिंग डेज में उसका क्या कहते हैं एक रिजल्ट आएगा, और वो रिजल्ट एक बड़ा ही क्या कहते हैं एक्सपेक्टेड है कि कल्चरली वाइज देखा जाए तो आप किसी को मजबूर नहीं कर सकते हाथ देने से। अब देखते हैं कि जज सुप्रीम कोर्ट के उस केस में क्या फैसला देते हैं। फैसला आने वाला है और वो क्या कहते हैं काफी चीजों को बताएगा कि ये मुल्क की भी डायरेक्शन कैसे जा रही है और कल्चर और रिलीजन को क्या कहते हैं बंदा मिक्स नहीं करता कि मिक्स करता है। लेट्स सी के सुप्रीम कोर्ट का फैसला जो है ना बड़ा ही इम्पोर्टेंट फैसला होगा इस केस में।
1: जबरदस्त। तो यहाँ तो आपको पता है अदनान, सब चीज जो है कानून और सिस्टम के तहत चलती है, यहाँ तो कानून की हुक्मरानी होती है।
2: राजा साहब, मैं वही कहूंगा, मैं राजा साहब ये भी तो कहूंगा ना कि यहाँ लॉ के हिसाब से चलता है, मगर मैं ये भी कहूंगा कि इस चीज के अंदर एक और चीज देखी जाएगी कि इंडिपेंडेंट राइट्स क्या है, क्योंकि यहाँ पे तो हर चीज का फ्रीडम है। जब हर चीज का फ्रीडम है तो फिर आप किसी को मजबूर तो नहीं ना कर सकते कि वो शेकर हैंड करे। तो इसलिए इस केस के रिजल्ट और इस केस का फैसला जो आएगा ना बड़ा ही इम्पोर्टेंट होगा कि कैसे सुप्रीम कोर्ट किस तरफ जाती है। क्योंकि जो जो मेरे लिए जो सरप्राइजिंग है वो ये है कि हाई कोर्ट ने ठीक है उनकी डिसीशन है, मगर मेरा जो एनालिसिस है, मैंने जो बहुत ज्यादा चीजें देखी है वो मैंने ये हमेशा देखा है कि जो एक फैसला होता है ना, लेस वो पीओ आदमी का भी हो, वो ज्यादातर सलेंस हाथ पे जाता है, दूसरा आ जाता है। सुप्रीम कोर्ट पे जाओ तो वही फैसला ज्यादातर मैंने 60% में यही देखा है, जो पहला फैसला होता है वो उस पर जाते हैं। लेट्स सी कि यहाँ पे इस फैसले का क्या होता है, क्योंकि मैं कल मेरी मुलाकात कुछ ये नए पॉलिटिकल से भी हुई थी आज कल सॉरी, तो मैंने उनसे भी पूछा था तो वो कहते थे कि आप लोग, मैंने कहा मुझे तो मालूम था, पर मसला मेरा ये था कि मैं उस वक्त इन ही पील था कि मैंने उस वक्त भी कहा था कि आप किसी को मजबूर नहीं कर सकते, मगर ठीक है उस वक्त का जो प्रिंसिपल है और जो क्या कहते हैं जो लीडर थे स्कूल के, उन्होंने इस फैसले में क्या कहते हैं उनका क्या कहते हैं साथ दिया था। और मैं भी आज ही कहूंगा कि ये किसी की आजादी में तो नहीं जाना चाहिए, मगर आप देखते हैं कि सुप्रीम कोर्ट ने क्या क्या फैसला इस पर देती है और क्या आगे का क्या सिस्टम बनेगा,
1: अदनान, यहाँ तो
2: क्योंकि
1: केस जब चल जाता है तो फिर उसका फैसला होकर रहता है, फिर ये सालों नहीं गुजरते जो है ना, जब केस अदालत में चला गया, केस शुरू हो गया, तो उसका फैसला जब तक नहीं होता खत्म नहीं करते।
2: भाई राजा साहब ये केस 2019 का चला हुआ है और देखिए 7 साल बाद वो सुप्रीम कोर्ट में आया है, और वो इसलिए आया क्योंकि ये केस बड़ा मुश्किल है, ये कोई आसान नहीं है फैसला देना, क्योंकि आप देखें कि हाई कोर्ट के अंदर स्प्लिट डिसीशन है, 2-1 की डिसीशन है, तो आप देखते हैं कि सुप्रीम कोर्ट क्या फैसला देती है अगले दिनों में।
1: चलें, ये तो
2: मेरे हाथ
1: फैसला आ
2: से
1: जाएगा चूंकि अब चल पड़ा है। तो अदनान, अभी क्या फैसला हुआ हुकूमत का, कोई नई खबर आई?
2: ये राजा साहब हुकूमत की उनकी कोई डिटेल्स बाहर तो नहीं अभी आ रही, बस ये है कि ये रिकॉर्ड टूट जाएगा जो 42 दिन का था 2022 का, वो बस टूट जाएगा, और अभी तक तो नहीं कोई कोई सिर पर बना डेनमार्क की गवर्नमेंट का, नेगोशिएशन चल रही है और होपफुली कमिंग डेज में क्या कहते हैं
1: तो मतलब है कि
2: हुकूमत
1: हिस्सा
2: बन
1: मिलने जा रहा है सियासतदानों को, जितना जुस्सा इतना हिस्सा तो ले लेंगे ये।
2: रही है। रिपीट करें 1 मिनट क्या?
1: मैंने कहा सियासत में होता है जितना जुस्सा इतना हिस्सा, जितनी पार्टी की मेंबरशिप होगी जो इताअत करेंगी पार्टी, डेफिनेट कुछ ना कुछ तो गेन करेगी, कमेटियां लेंगी, वजारत लेंगी, कुछ ना कुछ तो लेंगी।
2: हाँ वो राजा साहब वो देखिए वो तो जब हुकूमत की पूरा देखिएगा कौन ले और सारी चीजें बनेंगी, तो वो क्या कहते हैं एक एक अपना बनाएंगे, क्योंकि आप एक और एक एक एक, एक ब्रेकिंग न्यूज जो चल रही है 3-4 दिनों से जो जो हमारे प्रोग्राम के बाद ही शायद हो गई थी, वो ये है कि डेनमार्क के अंदर हिस्ट्री के अंदर एक बड़ी अजीब चीज हो गई है। जैसे आपको मालूम होगा, काफी लोगों को पता भी होगा कि पार्लियामेंट में एक नई पार्टी आई थी जिसका नाम था पवन 25, उसका खाली चेयरमैन बाकी रह गया, बाकी उसके जितने साथ 3 साथी आए थे एक तो उसने बाहर एक्सक्लूड कर दिया था ना, अब उसका आखिरी साथी भी छोड़ गया। मतलब है कि डेनमार्क की हिस्ट्री में पहली दफा हुआ है कि गवर्नमेंट बनी ही नहीं है तो एक पार्टी का खाली चेयरमैन रह गया,
1: मतलब
2: ये
1: पहले
2: कभी
1: शो
2: नहीं
1: में ही
2: हुआ।
1: फिल्म फेल होगी, पहले हफ्ते में ही।
2: पहले 40 दिनों में फिल्म फेल हो गई, क्योंकि जिस बात पे वो मिलना कहते हैं ना जिस स्लोगन से वो अंदर आया था और वो जो लेके आया था वो ही क्या कहते हैं उसका ही क्या कहते हैं एक किस्म का पटाखा बज गया, और मगर मगर उसका फायदा भी देखा जाए तो मैं भी उसको ये कहूंगा कि उसका फायदा जो है ना फायदा किसी को नहीं है, क्योंकि जो उसके मैंडेट है ना वो एक किस्म के मौत में स्मिथ को जा रहे हैं, तो देखा जाए तो वो उस तरफ ही जा रहे हैं, और मॉडर्न मेन स्मिथ जो है उसके बारे में भी क्या कहते हैं उसकी जो स्टाइल है ना और जो जो जो जो वो करता है वो ऐसा है कि वो मैनिपुलेशन में बहुत तेज है, क्योंकि उसकी बंदा बात देखे ना और चीजें देखे तो बंदा हैरान होता है कि वो बंदा क्या कर रहा है, तो आप देखते हैं कि उसकी पोजिशन क्या बनती है, क्योंकि मैंने ये पहली दफा हुआ है कि डेनमार्क की हिस्ट्री में भी देखा जाए तो जहां तक मुझे पता है कि डेनमार्क की जो पॉलिटिक्स फेस्टिवियम होती है ना उसके अंदर नॉर्मल एक पार्टी का चेयरमैन नहीं बनता बैठता, ये इस बार खुद बैठ गया है, और ये क्या कहते हैं छलियन फॉरमैन है, क्योंकि पहला तो विंस्टा का बैठा हुआ है ना फॉरमैन फॉर पॉलिटिक्स, फिर हमारी पार्टी का आता है कि फर्स्ट फॉरमैन, और फिर SF का आता है, फिर ये आता है क्योंकि वो मैंडेट के हिसाब से आता है, और मैंडेट के हिसाब से तो विंस्टा का नीचे आना था, मगर जैसे जैसे वो इस वक्त चेयरमैन है पार्लियामेंट का अक्टूबर तक वो रहेगा जब तक नई पार्लियामेंट का क्या कहते हैं सेशन नहीं लगेगा, तो उतनी देर तक वो बैठेगा और उसके बाद उसने कह दिया कि मैंने नहीं बांटता। और व्यूअर्स के लिए मैं एक और चीज व्यूअर्स को बता दूं कि جو کمونے ہیں اور جو ریکیون ہیں ان کے لیے بھی بہت پرابلمس بن رہی ہیں کہ یہ گورنمنٹ نہیں بن رہی, کیونکہ ان کی جو بجٹ کی نیگوشیشن شروع ہونی ہوتی ہے فینس مینسٹر میں وہ رکی ہوئی ہے, کیونکہ جتنی دیر تک گورنمنٹ نہیں بنے گی اتنی دیر تک ان کی بجٹ کی پیشیوں کی نہیں ہوگی اور ان کو نہیں معلوم ہوگا کہ ہمارے بجٹ کس طرح کے بننے ہیں نیکسٹ ایئر. تو دیٹس مین کہ کافی چیزیں کیا کہتے ہیں رکی ہوئی ہیں, اور جتنی ڈیلیڈ گورنمنٹ بنے گی اتنا ہی زیادہ کیا کہتے ہیں مسائل جو ہیں لوگوں کو ہوں گے. تو اس لیے کمون بھی بڑی اسپینٹ ہے کہ یہ گورنمنٹ کام بڑھتی ہے. میرا گیس یہ ہے کہ ہو سکتا ہے کہ نیکسٹ 14 ڈے کے اندر اندر گورنمنٹ تیار ہو جائے.
1: عدنان پہلے بڑے قداور شخصیت ہوتی تھیں کہ باہر پارٹی میں ورکر کی بڑے جو ہیں وہ نام والے ہوتے تھے, جو خاص کر یوتھ ہوتی تھی اس کا بھی بڑا نام ہوتا تھا. تو اب اس طرح کے قداور جو سیاستدان ہیں وہ بہت ہی کم رہ گئے ہیں, جو رہ گئے ہیں ان کی میرے خیال چلتی بھی نہیں ہے.
2: اے بھائی دیکھیں ہر چیز چینج ہوتی ہے ٹائم کے ساتھ, اور یوتھ ہے اور کافی یوتھ آگے آ بھی سکتا ہے اور آنا بھی چاہتا ہے. مسئلہ یہ ہے کہ جب آپ دیکھیں کہ سیاست میں آنا بھی تو بڑا پوائنٹ چینج ہو گیا ہوا ہے. اب دیکھیں آپ 80s 70s میں آئے تھے, آپ کو سب کو معلوم ہوگا کہ یہاں پہ پرائم منسٹر فارن منسٹر کھلے پھیلتے تھے, کھلے سڑکوں پہ ہوتے تھے, جا کے کھلا کرتے تھے. انفارچونیٹلی ایک سال پہلے کی بات ہے کہ ہماری پرائم منسٹر آف ڈینمارک اس کو ایک سیکرٹ ایڈریس پہ رکھا ہوا, کسی کو نہیں معلوم کہ اس کا ایڈریس کہاں پہ ہے. آپ دیکھیں کہ دنیا کیسے چینج ہوگی ہوئی ہے, اور آبویسلی دنیا کی کیا کہتے ہیں ریپوٹیشنز بھی بڑا ہوتا ہے. جیسے میں نے آپ کو پچھلے پروگرام میں کہا تھا کہ جیسے میں کھڑا ہوا ہوں 2025 میں اور لوگ فواہیں اتنی زیادہ پھلا رہتے ہیں میرے بارے میں, جیسے فلاح پھیلی ہوئی ہیں. ابھی تک میں جنوری سے لے کے مئی کا منتھ 8 دفعہ میں مطلب اپنا گھر شفٹ کر چکا ہوں. آپ کو لاجیکل سوچنا چاہیے کہ کون انسان ہے جو 8 دفعہ گھر شفٹ کر سکتا ہے. جیسے میں تو خود ہنستا ہوں کہ لوگ کس طرح کی باتیں کرتے ہیں. تو سو جب آپ یوتھ کو ایکسپلین کرتے ہیں نا کہ آپ حصہ لیں, آپ یہ لیں, آپ وہ لیں, تو وہ بہت سوچتے ہیں. اور دوسرا یہ کہ جو ہمارے جو فورنس ہیں نا وہ بڑا کہتے ہیں کہ ہم جب اپنا کچھ کرنا چاہتے ہیں نا تو جو ہمارے بزرگ ہیں نا وہ کہتے ہیں نہیں اس طرف. تو میں لوگوں کو یہی کہتا ہوں کہ دیکھیں اب آپ کو یہ سوچنا چاہیے کہ ففتھ جنریشن کے تک پہنچ گئے ہیں ہم لوگ, اور جب ہم ففتھ جنریشن تک پہنچ گئے ہیں نا تو جو ففتھ جنریشن ہے نا اس کو نے اس سوسائٹی کے ساتھ چلنا ہے, اور جب اس نے اس سوسائٹی کے ساتھ چلنا ہے نا تو پھر اس نے اس سوسائٹی کے ساتھ ہی ووٹ کیا کہنا کہ دینا ہے. اور رضا صاحب یہی چلتا ہے. آج شام کو مجھے میں میرا تھا فروری تک زیادہ نہیں تھا کہ میں شاید اسکول بورڈ جو ہوتے ہیں یہ چیزیں ہوتی ہیں شاید اس سے اب اپنا کیا کہتے ہیں ذمہ داری سے شاید تھوڑا پیچھے ہٹ جاؤں, کیونکہ میں نے سمجھا تھا کہ میں نے شاید اپنا کیا کہتے ہیں ایک قسم کا رول کر دیا جو ہے. مگر مجھے پھر کچھ لوگوں نے کہا کہتے ہیں نہیں اسپیشل کڈس ہیں یہ ہیں اس کا تھوڑا بہت ابھی ہے کہ اب کام تو تم تھوڑا ٹائم اور دے دو. تو پھر میں نے فیصلہ خود کیا, میں نے کہا ٹھیک ہے میں کوشش کرتا ہوں, ونس اگین کھڑا ہوتا ہوں, کامیاب ہو گیا جتنا کام میرے سے ہوگا میں کر لوں گا, اور جب میں دیکھوں گا کہ میں نہیں کر سکتا تو پھر میں معذرت کر لوں گا. کیونکہ میں نے کہا کہ پچھلی بار یہ تھا کہ میں نے بہت ساری رسپانسبلٹیز ایسے لے لی ہوئی تھی جس طرح سے میرا پھر دوسرا کمپیٹ پہ اثر پڑا تھا, اور پروبیبلی میں نیکسٹ ٹائم وہ نہیں کروں گا. میں نے کہا تھوڑے عرصے پہلے میں معذرت کر لوں گا اور پھر میں جو ہے فوکس اپنا پورا سیاست کی طرف کروں گا. اور اسی طرح سے آپ نے موٹیویٹ کرنا ہے یانگسٹر کو, ان کو کیا کہتے ہیں موٹیویٹ کر کے آگے لے کے آنا ہے.
1: تو یہ تو آپ تو سیاستدانوں سے زیادہ بڑا کام کر رہے ہیں پبلک کے لیے, لوکل چونکہ آپ کام کرتے ہیں, لیکن اس کے علاوہ آپ دیکھیں کہ شہر میں پارکنگ کے مسائل, نئی نئی گاڑیاں آ رہی ہیں, روز نئی الیکٹرک گاڑی نکل آتی ہے, پہلے 5-5 سال بعد ماڈل تبدیل ہوتے تھے, کئی گاڑیوں کے 10 سال بعد تبدیل ہوتے تھے, اب لگتا ہے کہ ہر روز یہ ماڈل تبدیل ہو رہے ہیں, نئی نئی گاڑیاں آ رہی ہیں اور خریدنے والے بھی اچھی خاصی تعداد میں آ گئے، لیکن پارکنگ کا کوئی سسٹم نہیں ہے۔ جو کہتے ہیں کہ ٹیکسز وغیرہ جو ہیں وہ گاڑیوں کے، آپ اس کا خود اندازہ لگا لیں، پارکنگ ملتی نہیں، شہر میں ملتی نہیں، انشورنس مہنگی ہو گیا، ورک شاپ مہنگی ہو گیا، دانتوں کا علاج مہنگا ہو گیا، آپ ایک داڑھ جو نکلواتے ہیں تو اس کا 2400 لگ جاتا ہے، اگر کمون کسی کی مدد کرتی ہے وہ بھی تو اسٹیٹ پر بوجھ پڑتا ہے۔ تو یہ ایک بہت بڑا جو پارکنگ والا سسٹم، اسی طرح یہ دانتوں والا سسٹم، آنکھوں والے ڈاکٹر کا سسٹم، اینکوں کا سسٹم، یہ ایک ساری جو ایک یہ جو سرمایہ دارانہ گیم ہے، اس کے پیچھے کون ہے؟
2: حضرت صاحب اس پہ دو چیزیں ہیں، یہ ایک یہی تو بگیسٹ ڈیلیما ہے نا کہ گورنمنٹ نہیں مان رہی، کیونکہ دیکھیں آپ ٹیکنیکلی سارے ایکسپینشن اور ساری کمونلی جو ہوتی ہے نا اس کو لے کے چلنا ہوتا ہے، آپ کو خود معلوم ہے کہ نیکسٹ کپل آف ایئرس میں جنریشنز گیپ چینج آ رہے ہیں، اور جب جنریشن گیپ آ رہے ہیں تو یہ بھی تو دیکھتے ہیں نا کہ ایکسپینشن کو دیکھ کے اور کیا کہتے ہیں پیسے کتنے دے آئیں گے، تو اب سر یہ ساری چیزیں دیکھی جا رہی ہیں اور ماڈلس دیکھے جا رہے ہیں کہ ایک چیز فری ہے، دوسری چیز اتنی مہنگی ہے، تیسری ایسے ہے، تو یہ تو ساری آبس چیزیں دیکھی جائیں گی۔ گاڑیوں کا دیکھا جائے تو گاڑیوں کا یہ تھا کہ یہ گاڑیوں کا یہ تھا کہ جب یہ کیا کہتے ہیں لیت پہنے ہوگی، پوسا ہوں گی، ٹرینیں ہوں گی، اس سے کمی ہوگی، مگر ابھی تک تو لگ نہیں رہا کہ کمی ہوگی، مگر ابھی تو یہ چیزیں شروع ہوئی ہیں، ہو سکتا کہ ایک دو سال بعد جب یہ اپنا اینالائز کریں، کیونکہ ابھی تو انہیں اب تو سارا اینالائز پارکنگ کا اور یہ سارا بنایا تھا کہ لیٹ پہنے چلے گی تو تھوڑی بہت کیا کہتے ہیں کم لوگ گاڑیاں لے کے جائیں گے، زیادہ آسانی ہوگی، زیادہ چیزیں ہوں گی، اور ہم دیکھ رہے ہیں کہ تھوڑی بہت چینجز آ رہی ہیں ان چیزوں میں، کیونکہ جہاں پہ گاڑیاں کھلارنی ہوتی ہیں، جہاں پہ پارکنگ ایشوز بانے ہیں، وہاں پہ ٹیکنیکلی پارکنگ کے ایشو اس لیے بانے ہیں کیونکہ لوگ لیٹ پہنے استعمال کرنے لگ پڑے ہیں، مگر ایون پھر لیٹ پہنے استعمال کرنے لگ پڑے ہیں مگر پھر وہاں پہ تو گاڑی کے کوئی سولوشن لے کے آئے نا، ہمارے اب سب میں ایک دو چیزیں ہیں، گلوستو میں میں نے ایک دو چیزیں دیکھی ہیں جہاں پہ یہ لیٹ پہنے کے چلنے کا سسٹم بنا، اور یہ آبویسلی ایک چیز ہے جس پہ ہم ڈیفینیٹلی سیاسی پارٹی اور جو سیاسی کیا کہتے ہیں لوگ ہیں وہ اس چیز کو دیکھیں گے اور کیا کہتے ہیں غور کریں گے اور ان چیزوں پہ کیا کہتے ہیں کام بھی کریں گے اور سلوشن لے کے آئیں گے، اور یہ نہیں کہیں گے کہ گاڑیاں کم کر دو، کیونکہ گاڑیاں کم کرنے سے پھر دوسرے سلوشن لے کے آنے پڑتے ہیں، تاکہ اس میں اور ایک راجہ سب اس میں ایک اور بہت بڑی بات ہے، مسئلہ یہ ہے کہ جب آپ گاڑی لے کے گاڑی کو آپ تبدیل کرنا چاہیں گے نا تو پھر آپ نے یہی بھی دیکھنا ہے کہ جو آپ آف لیز ٹرانسپورٹ ہے اس کو بھی آپ کو تھوڑا سستا کرنا پڑے گا، کیونکہ آپ ٹیکنیکلی دیکھیں نا تو گاڑی آپ کو سستی پڑتی ہے آف لیز ٹرانسپورٹ سے، تو آپ نے گاڑیاں کم کرنی ہے تو پھر آپ نے آف لیز ٹرانسپورٹ کیوں بند کر مہنگی کر رہے ہو، تو یہ چیزیں جو ہوتی ہیں نا یہ تھوڑی بہت کراسنگ بندہ کہہ سکتا ہے ہو گیا ہوا ہے، ان کمپلیٹلی چیزوں کو آپ کو غور کرنا پڑے گا۔ دوسرا یہ بھی ہوتا ہے کہ جیسے مجھے بڑے لوگوں نے ایک سوال کیا ہے، میں جب جاتا ہوں مجھے بڑے لوگوں نے سوال کیا، کہتے ہیں آپ بار بار سسٹم کیوں بدلتے ہیں کہ جس سے جو آف لیز سسٹم ہوتے ہیں اس میں آپ بار بار چیزیں چینج کر دیتے ہیں جو بزرگوں کے لیے اور بڑے لوگوں کے لیے مشکل ہو جاتا ہے۔ اب میں آپ کو بات سمپلی بات بتاؤں، یہ جو بزرگ ہیں ان کے لیے ان نے ٹرین پہ جانا اور بس پہ جانا ہونا، یہ جو نیا سسٹم لا رہے تھے نا ان کے لیے اتنا مشکل تھا نا کہ اس کے لیے ان نے پھر سوچ کے تھوڑا بائی سیکنڈ یہ جو چیزیں تھوڑی آگے کی ہے، کیونکہ ان کو پتہ ہی تھا چل رہا کہ بزرگوں کو بور سمجھ نہیں آنی، تو کبھی کبھی یہ ایسا کام کر دیتے ہیں کہ مجھے خود نہیں سمجھ آتی کہ جو بنا رہے ہوتے ہیں وہ یہ نہیں سوچتے کہ اس میں کیا کہتے ہیں فوتیل کتنے ہیں یا اولمپا کتنے ہیں، مجھے تو لگتا ہے وہ خالی فوتیل دیکھتے ہیں اور اولمپا نہیں دیکھتے، تو پھر تھوڑا زیادہ نقصان ہو جاتا ہے۔
1: بھر آپ کی بات بالکل درست ہے، ہر کام بچت بچت بچت بچت، اس سے جو ہے معاملات خراب ہی ہوتے جاتے ہیں، اس کے بعد آپ دیکھیں کہ زیادہ تر اب غیر ملکی جو ہیں وہ ڈینٹسٹ ڈاکٹر بننا چاہ رہے ہیں، جس طرح ایک جیسے لائن لگ جاتی ہے نا تو ڈینٹسٹ ڈاکٹر بننا چاہ رہے ہیں کہ شاید اس میں کوئی اس طرح کا سسٹم کچھ زیادہ ہے، سہولیات زیادہ ہیں، پیسے زیادہ ہیں، یا کمیون سے جو ہے وہ جو پینشنسٹ ہیں یا جن کو ریبیٹس وغیرہ ملتی ہیں ان کو تو ڈاکٹر کو تو پوری تنخواہ ملتی ہے، پیشنٹ کو اگر فائدہ ہوتا ہے تو اچھی بات ہے، لیکن ادران جب تک کمیونوں میں لوگ جائیں گے نہیں، سٹی کونسلر بنیں گے نہیں، تو یہ تبدیلی نہیں آئے گی۔ زیادہ سے زیادہ لوگوں کو چاہیے کہ وہ پارٹیوں کے ممبر بنیں، الیکشن لڑیں، کمیون میں جائیں، تو پھر حالات ٹھیک ہوں گے۔ جو آپ کیا کہیں گے؟
2: یہ بات تو کریکٹ ہے دادا صاحب، جتنے لوگ ہمارے کا کہتے ہیں نا کامیاب ہوں گے اور ہم لوگ بھی اندر آئیں گے، خالی ہم نہیں، یہ میں تو کہتا ہوں یہ ڈائنش ہو اور جرا مرضی ہو، جب تک یہ لوگ اندر بڑھ کے کام نہیں نہ کریں گے اتنی دیر تک ایک قسم کی تبدیلی نہیں آتی۔ مجھے، میں آپ کو ایک بات بتاؤں، مجھے بڑے لوگوں نے، یہ میں نے جیسے ابھی آپ کی جس چیز کی ایگزامپل دی ہے، مجھے پرسوں چور پتا چلا تو میں نے مجھے فون کر کے کہتا، میں نے کہا دیکھ ہر چیز کا جب آپ ممبر ہوں گے آپ کو ایکسپیرینس کا پتہ چلے گا، آپ کو چیزوں کا پتہ چلے گا، آپ کو اندازہ ہوگا اور پھر آپ لوگ سیکھیں گے۔ کیونکہ میں نے کہا جب آپ لوگ سیکھیں گے، جب آپ اپنی آواز اٹھائیں گے تو کیا کہتے ہیں فائدہ ہوگا اور چیزوں کا کیا کہتے ہیں ایک نتیجہ نکلے گا۔ جیسے میں آپ کو ایک بات بتاؤں، میں پہلی دفعہ آج خوش ہوا ہوں کہ میں جب 2022 میں یہ میرے بیٹے کے اسکول میں میں نے الیکشن لڑا تھا نا، میں واحد غیر ملکی تھا جو لڑا تھا۔ انفارچونیٹلی میں دوسرے اسکول میں بھی بیٹھا ہوا تھا تو میں نے پراپرلی 100% ادھر ایک اپنے بیٹے کے اسکول میں نہ دیکھ سکا، کیونکہ بیٹی کے اسکول میں گھس گیا تھا۔ تو میں نے پھر ٹائمنگ کی وجہ سے ان کو کہا ٹھیک ہے میں یہاں پہ بھی سپلینٹ کی طرح رہتا ہوں۔ آج میرے ساتھ دو غیر ملکی اور کھڑے ہو رہے ہیں، کیونکہ ایک غیر ملکی نے مجھے کہا کہتے ہم نے جب دیکھا کہ تم ہو تو پھر ہمیں بھی تھوڑا کیا کہتے ہیں ملا حوصلہ کہ ہم بھی آئیں اس طرف۔ تو میں نے کہا میرا مقصد یہ تھا کہ آگے لائن میں جائیں، اور میں نے اسے کہا، میں نے کہا ٹھیک ہے تم آ گئے ہو، میں بڑا خوش ہوں کہ تم آؤ گے، تم کام کرو گے، کیونکہ اس سے مجھے فائدہ ہوگا کہ میں کیا کہتے ہیں جو میرا مشن تھا 2022 میں 2018 میں تھا کہ اور لوگ بھی آئیں۔ میں نے کہا میرا کام ہی وہ ہے، میرا کام ہے کہ لوگ اور آئیں اور ذمہ داری اٹھائیں۔ میں اکیلے جو ہے جو کر سکتا ہوں وہ میں اکیلے نہیں کر سکتا، جب آپ سارے میرے ساتھ آؤ گے، کام کرو گے، کیا کہتے ہیں مدد کرو گے، ایسے ہماری چیزیں کیا کہتے ہیں اٹھائی جائیں گی۔ جیسے میں نے آپ کو کہا ہے کہ میں نے، میرے بیٹے نے آ کے مجھے کہا کہ ہم مسجد میں جانا چاہتے ہیں، مجھے اس کی، میں نے اس کی اسکول کی ٹیچر کا کیا، اس کے بعد مجھے فون آیا کہ تم مور کلاسیں جانا ہے، میں نے پھر ان کو کہا یہ کلاس ہے، وہ کہتے ہیں جتنی مرضی کلاس ہے بھیجو تو بس لکھتے جاؤ، ہم لیتے جائیں گے یہ ترکی مسجد والے۔ میں کہ وہ مجھے میں ملا دونوں کو جا کے کہتے ہیں بھائی تم کام کر رہے ہو، ہم جتنا ان کو دکھائیں گے، بچوں کو دکھائیں گے تمہارے کو، اتنے ہی ہم انٹرسٹ ہوں گے، یہ بھی انٹرسٹ ہوں گے، ہمارا کلچر باہر آئے گا۔ تو یہ جس طرح ڈبیٹ مسلمانوں کے بارے میں آتی ہے، ہم ایسے ہی چینج کریں گے اس کو کہ ہم اتنے برے نہیں ہیں جتنے آپ سمجھتے ہیں، ہمارے دروازے کھلے ہوئے ہیں، ہمارا سب کچھ کھلا ہوا ہے، ہمارا سب کچھ اوپن ہے۔ آپ لوگ یہ جو شروع ہو جاتے ہیں کہ ہم نے یہ کر دیا، ہم نے وہ کر دیا، ہم نے یہ کر دیا، جتنی دیر تک ہم،
1: لیکن عدنان ایک سب سے بڑی جو چیز سامنے آ رہی ہے کہ ہمارے غیر ملکی لوگ جو ہیں نا، وہ اب رہتے رہتے 50 سال ہو گئے، آگے ان کی نسلیں، تیسری نسل جا رہی ہے، تو جب آپ کسی نظام کو چیلنج کرتے ہیں تو اس کے لیے تو پھر بہت سارا نالج چاہیے۔
2: بھائی ہماری جنریشن کے پاس بہت نالج ہے، یہ کوئی ڈاؤٹ نہیں، ہمارے پاس بہت سارا نالج ہے، ہم بہت ساری فائٹ کر سکتے ہیں، ہم بس اپنے آپ کو کیا کہتے ہیں چاہے نہ تو ہم بہت کچھ کر سکتے ہیں، ہم چاہے نہ تو امپاسبل سے پاسبل کر سکتے ہیں،
1: لیکن اس کے لیے کریکٹر کی بھی ضرورت ہے نا۔
2: ہاں بس آپ میں ہمت ہونی چاہیے۔ اب میں نے، میں اپنا نہیں کہتا، میرے لیے نہیں ہے، میں آپ کو کہوں گا کہ میں نے ہر فورم پہ جتنا ہو سکے، مجھے، میں نے یہ جو ہیلسنگا میں واقعہ اس کے بارے میں کیے، مجھے لوگوں کے آئے بھی ہیں، بہت بہت برے جواب آئے ہیں۔ اور ایک دن میرا بیٹا بیٹھا ہوا تھا، میرے ساتھ بیٹھا ہوا تھا، یہ میری جنریشن ہے، وہ بیٹھا ہوا تھا تو میں بات کر رہا تھا تو اس کو سمجھ آ گئی، وہ دیکھنے لگ پڑا تو اس نے جا کے میری وائف کو کہا کہ، میری وائف کہتی ہے تم پریشان نہ ہو، کہتا وہ کیوں، کہتا بابا کو کوئی اثر نہیں ہونا، تم دیکھنا وہ نیچے آئیں گے، وہ بھول گئے ہوں گے۔ میں بیٹھ کے کھانا کھا رہا، سب کچھ کر رہا، کہتا دوسرے نے مجھے اس کے اسکول کا ٹیچر کا آیا، کہتی ہے تمہارا بیٹا تمہاری جی طرح جانا چاہتا ہے۔ تو میں نے کہا یہی تو فرق ہے، کیونکہ وہ اس لیے جانا چاہتا ہے کہ وہ اپنے باپ کو دیکھ رہے کہ باپ پہ تو کوئی اثر نہیں ہو رہا، وہ تو بیٹھا ہوا، وہ چپ ہے۔ میں نے، مجھے ان پوچھا، کہتے تمہیں یہ تو خوف نہیں لگتا؟ میں نے کہا دیکھ، मुझे वो कुछ कहेगा रहा कुछ कहेगा, तो मैंने एक ही काम करना है, मैंने 154 नंबर फोन करना है, मैंने उन्हें कहना ये बंदे ने ये किए, बाकी वो जाने और 114 नंबर जाने कि वो क्या है। मैंने कहा मुझे पता है कि मैंने 114 फोन किया, उन्हें उसी वक्त एक्शन ले रहे हैं। मैंने कहा मेरा तो कुछ नहीं जा रहा, मैंने कहा उस बेवकूफ का जा रहा है कि जिसको ये नहीं पता कि मुझे कहेगा तो ये कानून उस पर लग जाने हैं। तो मैंने कहा मैं क्यों परेशान हूँ, मैंने कहा यही तो फ्रीडम है इस मुल्क का कि हमें पता नहीं है कि हमारा फ्रीडम कहाँ तक है। मैंने कहा हमारा फ्रीडम बहुत तक है और यही हमें लेके चलना चाहिए। हमें लोग बहुत कुछ कहते हैं, बहुत कुछ करते हैं, मगर हम जब हिम्मत रखेंगे अपने बच्चों की, मेरे बच्चे हैं, मेरे बहन के बच्चे हैं, जाने वाले हैं, वो कहते हैं कि तुम्हें कोई होता ही नहीं है। मैंने कहा मैंने असद इसलिए नहीं लेता क्योंकि मैं ले लूंगा तो जो अगली जनरेशन है वो पे डर जाएगी, हम एग्जाम्पल बनेंगे तो आगे लोगों में हौसला आएगा ना।
1: बिल्कुल अदनान, आपने बजा फरमाया। अदनान आपका बहुत शुक्रिया, आपने कीमती टाइम हमारे साथ शेयर किया।
2: मेहरबानी आपकी, तरफ से मुझे अल्लाह हाफिज।
1: सामान नाज़रीन, ये थे अदनान अमीन अली जो कि अपना नुक्ता नज़र, अपना तजिया पेश कर रहे थे, ख़बरों को एनालाइज कर रहे थे, सिस्टम को एनालाइज कर रहे थे। सामान नाज़रीन, हमारा किसी के साथ मुतफिक होना ज़रूरी नहीं, अगर आप कोई बात करना चाहते हैं तो आपके लिए दर आपकी आवाज़ का टाइम हाजिर है।
0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज़ है।